0: नमस्कार व्हाट्सएप अरुणाचल, यह एक लाइव डिस्कशन प्रोग्राम है जिसे डीडी अरुण प्रभा और आकाशवाणी केंद्र ईटानगर द्वारा संयुक्त रूप से प्रस्तुत किया जा रहा है। मैं हूं आपका होस्ट दिनेश कुमार सिंह। जैसा कि हम सभी जानते हैं कि प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में केंद्र सरकार और मुख्यमंत्री पेमा खांडू के नेतृत्व में अरुणाचल सरकार किसानों को आत्मनिर्भर बनाने के लिए दिन रात प्रयासरत है और इसके लिए कई योजनाओं पर काम चल रहा है। जैसा कि हम यह भी जानते हैं कि अरुणाचल प्रदेश में जमीन की कमी नहीं है, पानी की कमी नहीं है, कमी है तो सिर्फ और सिर्फ लोगों को जागरूक करने की। और आत्मनिर्भर बनाने का सबसे जो बड़ा साधन हो सकता है अरुणाचल प्रदेश में वो है बागवानी। यहाँ पर संतरे की बागवानी होती है, कीवी, पाइनएप्पल और नए नए फलों की बागवानी हो रही है। हम यह भी जानते हैं कि अरुणाचल प्रदेश इज द लैंड ऑफ इनोवेशन, यहाँ हमेशा इनोवेशन होते रहता है। जहां तक हम कीवी की बात करें तो ये 3 दशक पहले वर्ष 2000 के बाद अरुणाचल प्रदेश में कीवी के उत्पादन ने जोर पकड़ा। सरकार का ध्यान भी इसके उत्पादन की तरफ गया। मिशन अरुणाचल कीवी, इसी विषय पर हमारे साथ चर्चा के लिए स्टूडियो में मौजूद हैं अरुणाचल प्रदेश सरकार के हॉर्टिकल्चर डिपार्टमेंट के ज्वाइंट डायरेक्टर और मिशन यूएसबी कीवी जो है उसके मिशन डायरेक्टर डॉक्टर के लोई जी और जीरो के प्रगतिशील किसान हिबू गांबो जी। सबसे पहले हम डॉक्टर के लोई सर से जानना चाहेंगे कि अरुणाचल प्रदेश सरकार ने जो आत्मनिर्भर बागवानी योजना जो लागू कर रही है वो क्या चीज है।
1: जब से ये बागवानी का प्रोग्राम आया तो पारमार जो बागान लेना चाहता है, जो जो क्रॉप उसको चाहिए करना चाहता है, उसके तहत ये दिया जा रहा है। इसमें फार्मर्स 45% नहीं, गवर्नमेंट का तरफ से सब्सिडी 45% मिलेगा, बैंक 45% लोन का तहत देगा, फार्मर को केवल अपना 10% उसका कंट्रीब्यूशन देना है। तो इससे देखा गया है अभी बागवानी आने का बाद से फार्मर्स का काफी जो है गार्डन जो दिखाई मिल रहा है और प्रोडक्शन भी उसी तरीका से बढ़ रहा है। तो इसमें गवर्नमेंट का अगर ये योगदान कंटिन्यू रहे तो ये और आगे जाएगा।
0: तो जैसा कि हम सभी जानते हैं कि अरुणाचल सरकार ने कीवी पर सबसे ज्यादा जोर देना शुरू किया है और अरुणाचल प्रदेश की खासियत क्या है कि न्यूजीलैंड में जो कीवी है वो जिस सीजन में होती है उसके ऑफ सीजन में हमारे अरुणाचल प्रदेश में कीवी होती है। इसी कारण से दुनिया भर में जो कीवी का जो डिमांड है अरुणाचल प्रदेश की कीवी का वो ज्यादा है। एक चीज और भी हम बता दें आपको कि अरुणाचल प्रदेश भारत का सबसे बड़ा कीवी उत्पादक राज्य है। 50% से अधिक कीवी जो है अरुणाचल प्रदेश में पैदा होती है और अरुणाचल प्रदेश पहला ऐसा राज्य है जिसको ऑर्गेनिक सर्टिफिकेशन मिला। तो ये जो मिशन ऑर्गेनिक कीवी क्या है और इससे किसानों को क्या लाभ होगा।
1: अरुणाचल प्रदेश में कीवी का जो हमारा शुरुआत हुआ है तो वो 2000 से शुरू हुआ था। इसका मेन जो फर्स्ट जो इसको शुरुआत किया है वो जीरो में। अभी जीरो इसका मेन आगे कीवी को ले जाने वाला एक जीरो माना लोअर सुबनसिरी डिस्ट्रिक्ट के। फिर भी उस समय उतना लोगों तक जानकारी नहीं है और कॉमर्शियल लार्ज स्केल में प्रोडक्शन नहीं हो रहा था। बाद में एक वेस्ट कमिंग डिस्ट्रिक्ट में डीरंग में कॉमर्शियल वे में बहुत बड़ा एरिया में इसका माना कल्टीवेशन शुरू हुआ है। वहां से ये बाहर भेजना वो ज्यादा ये हो गया है। लेकिन जहां तक जीरो का और वेस्ट कमिंग का कंपेयर करने से जीरो में ज्यादा प्रोडक्शन होता है। लेकिन कॉमर्शियल एक आदमी ने वहां पहले एक फॉर्मर मिनिस्टर था हॉर्टिकल्चर का सिरिंग जोरमे साहब ने ये शुरुआत किया था। तब से ये आज तक कीवी बहुत आगे निकल चुका है। इसमें हमारा ایک خاصیت یہ ہے کہ ہمارا اروناچل کا کیوی باقی کنٹریز سے بھی بہت الگ ایک یونیکنیس ہے اس میں، جس میں مٹھاس زیادہ ہے، برکس لیول اس میں بہت کئی مانے کئی گنا زیادہ ہیں، اور یہ ایک ایسا ہے یہ پہاڑی اوپر تک اس کا کلٹیویشن ہو رہا ہے، اور اس کا ایک تیسرا خاصیت یہ آرگینکلی اگایا جا رہا ہے، اس میں کسان فرٹیلائزر کیمیکل فرٹیلائزر کبھی ڈالتا نہیں ہے۔ کسان کا ایک غریبی کا کارن وہ کھاد پانی کیمیکل فرٹیلائزر نہیں خرید پانے کا ایک فائدہ آج ہم کو ملا ہے، وہ بہت ہمارا آرگینک سرٹیفیکیشن میں آگے لے گیا۔ تو ہمارا یہاں کا کیوی پیورلی آرگینک ہے، اس کا سویٹنیس زیادہ باقی سے بہت گنا زیادہ ہے، اور یہاں میں ہمارا پانچ ورائٹیز کا کیوی اروناچل میں ملتا ہے۔
0: سر یہ پانچ ورائٹیز کون کون سی ہیں؟
1: یہ ویسے تو ورائٹیز بہت ہے، تو ہمارا اروناچل کنڈیشن میں سوئل کنڈیشن میں جو اچھا ہو رہا ہے یہ ایک ہیوارڈ ہے، سب سے بڑا سائز، اس کے بعد برونو ہے، اس کا بعد ایلیشن ہے، اس کا بعد مونٹی ہے، تھوموری ہے۔ تو یہ تھوموری تو یہ پولینائزر ہے، تو یہ پانچ ورائٹی یہاں اچھا سے ہو رہا ہے۔
0: ہمارے ساتھ ہبو گامبو جی ہیں جو جیرو کے پرگتیشیل کسان ہیں۔ تو ہبو گامبو جی آپ ایک بات بتائیں کہ جو جیرو جو ویلی ہے اس میں کسان جو باغوانی جو کرتے ہیں کیوی کی وہ کس طرح سے کرتے ہیں، اور ان کی چیلنجز بھی کیا ہوتے ہیں؟
2: کسانوں کا چیلنج جو یہ ہمارا یہ ہوتا ہے کہ جو مارکیٹ سے ہوتے ہیں، مارکیٹ میں پرائز مطلب تھوڑا لو ہونے کے کارن سے اور مطلب کم بھاؤ ملنے کے کارن سے ہم کو کافی چیلنجز ملتے ہیں۔ جیسے کہ ابھی ہمارا ایران اور چلے کا جب آتے ہیں اس سمے ہمارا بھاؤ جو پورے گر جاتے ہیں، تو نیوزیلینڈ کا تو جو آتے ہیں تو وہ ہمارا آف سیزن میں ان کا جو مال آ جاتے ہیں، تو اس میں تو ہمارا نیوزیلینڈ سے تو اتنا افیکٹ نہیں ہوتے ہیں، لیکن افیکٹ جو ہمارا ایران اینڈ چلے سے زیادہ ہوتے ہیں۔
0: جو اگر کیوی کی باغوانی جو جیرو کے لوگ کرتے ہیں تو کس طرح سے کرتے ہیں، ان کی خاصیت کیا ہے وہاں کی باغوانی کا؟
2: باغوانی تو مطلب سب اپنا ہوبیز کا، مطلب جیسے سے آمدنی، جیسے میں نے یہ کیوی شروعات کی میں اپنے پتا جی کو دیکھ کر کے میں نے شروع کیا۔ پتا جی 2015 سے جب اس نے کیوی شروع کیا تو میں ان کے ساتھ چل چل کر کے میں دیکھا ان کے ساتھ چلتے ہوئے کیسے ہوتا ہے نہیں کرتا ہے، کس طرح اس کو پروننگ کرنا ہے، کس طرح اس کو دیکھ بھال کرنا ہے۔ ابھی سر نے بتایا کھاد پانی تو مطلب نہ کا برابر ہی ابھی ہمارے وہاں میں ہوتے ہیں۔
0: ایک طرح سے سب لوگ جانتے ہیں کہ جو کیوی ہے پہلے تو دھان کھیتی میں مچھلی پالن جیرو کے ساتھ جڑا ہوا تھا، لیکن ابھی کیوی کی جو باغوانی ہے وہ بھی جیرو کے ساتھ جڑ گئی ہے، اور اس سے ٹوریزم کو بھی بڑھاوا مل رہا ہے ٹورسٹ، تو اس پہ آپ کو کیا کہنا ہے؟
2: یہ بہت اچھا سوال ہے۔ یہ جو ہمارا پچھلے چار سال پانچ سال سے ہم دیکھ رہے ہیں ٹورسٹ بھی کافی آتے ہیں مطلب ہمارے کیوی کو دیکھنے کے لیے۔ جب بھی یہ ہمارا لائک جیرو میوزک فیسٹیول جب چلتے ہیں اس سمے کا ٹورسٹ جو ہمارا یہاں کیوی گارڈن میں دیکھنے کے لیے ہوم اسٹے میں جسے رہتے ہیں، جیسے جیسے ہمارا ہوم اسٹے ہوتے ہیں ویسے ویسے یہ فارم اسٹے مطلب بنا کر کے رکھا ہوا ہے، کوئی ہمارے کسانوں نے مطلب بنایا ہے، تو وہاں دیکھ کر کے ٹورسٹ انفلو بھی زیادہ ہوتے ہیں۔ ابھی
0: درشکوں مشن کیوی اروناچل یو ایس پی کیوی پر پیش ہے ایک رپورٹ۔
3: In the eastern Himalayas, where nature thrives in its purest form, Arunachal Pradesh is shaping a powerful story of transformation. The state offers one of India's most unique agroclimatic ecosystems. From this natural strength emerges a fruit that defines opportunity and growth. Kiwi. From zero to Westcoming, and from Shiyomi to Diwang Valley, Kiwi cultivation is steadily transforming livelihoods across the state. What once became as a niche crop has now evolved into a key driver of rural prosperity, empowering farmers, farmer collectives, and local entrepreneurs. Today, Arunachal Pradesh contributes over half of India's kiwi production and is rapidly strengthening its position as the country's leading kiwi-producing region. The focus now is clear: to transition from production leadership to value leadership. Despite this strong potential, the sector continues to face several structural challenges. By mixed and unstandardized varietal composition, while premature harvesting and improper handling practices lead to deterioration in fruit quality. The absence of critical infrastructure such as cool storage facilities, aggregation centers, pack houses and processing units results in significant post-harvest losses and limits value realization. These constraints limit farmers' ability to access premium markets and fully realize the crop's potential. To address these structural challenges and fully unlock the sector's potential, the Department of Horticulture, Government of Arunachal Pradesh, has developed a comprehensive and forward-looking project blueprint designed to strengthen the kiwi value chain and position Arunachal Kiwi as a unique selling proposition, USP of Arunachal Pradesh, with a distinct and globally recognized identity. The Kiwi as a USP of Arunachal Pradesh project, supported by Ministry of Development of Northeastern Region, is a comprehensive, strategically designed initiative aimed at strengthening the entire kiwi value chain. It focuses on orchard rejuvenation and varietal replacement in existing districts, expansion into new high-potential districts, development of certified planting material systems, and promotion of scientific cultivation practices, as well as the creation of post-harvest infrastructure, such as pack houses, cold chain systems, processing facilities, and strengthened market linkages. With a total project cost of INR 167 crore, the initiative is backed by a structural investment framework and aims to build a resilient, market-aligned, and export-ready kiwi ecosystem in the state.
0: जैसा कि हम सभी जानते हैं कि अरुणाचल प्रदेश के बॉर्डर एरियाज में पलायन सबसे बड़ी समस्या थी और अभी हम पिछले हफ्ते ही हम अंजाव जिले के हवाई क्षेत्र में गए थे